0: PM. This time check is brought to you by HBL Freedom Account. Jahan khab, wahan HBL.
1: Emergency kabhi bata kar nahi aati.
2: चंद इमरजेंसी रेस्क्यू सर्विस में आपकी क्या मदद कर सकती हूँ?
3: कंट्रोल फॉर M210210 मूव करेंगे.
1: सिंध इमरजेंसी रेस्क्यू सर्विस 1122 हुकूमत सिंध के महकमा बहालियात का एक अहम इदारा है जो जदीद निज़ाम के जरिए फौरी और मौसर मदद फराहम कर रहा है. हुकूमत सिंध के इस इनिशिएटिव से इमरजेंसी सर्विसेज में एक नया मयार कायम हुआ है. ये सिस्टम नतीजा है अवामी खिदमत के उस जज्बे का जो हुकूमत सिंध की पहचान है. सिंध इमरजेंसी रेस्क्यू 1122 आपकी हिफाजत हमारी जिम्मेदारी. खिदमत में सबसे आगे सिंध.
4: 11.9% 11.9%
5: ओ भाई क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट. सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए.
6: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो. तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन. ये ऑफर महदूद मुद्दत के लिए है. शराइत ज़वाबित लागू है.
4: 11.99%.
7: خالص اجزاء بھروسے مند شفا شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں. ڈاکٹر حمید جنرل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ.
0: مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ.
8: شوکت خانم, لاہور اور پشاور کے بعد آپ کی ایک اور ڈونیشن.
9: شوکت خانم, کراچی کی تکلیف.
10: آج ہی ڈونیٹ کرنے کے لیے 0800-111-555 پر کال کریں یا ہماری ویب سائٹ www.shokatkhanam.org.pk وزٹ کریں.
0: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ. جہاں خواب وہاں HBL.
11: فون اپ گریڈ کرنے کا سوچ رہے ہو تو سنو, فون ہو تو 5G والا. ملے گا کیسے؟ بس جاز ایکسپیرینس سینٹر یا جاز ای سٹور پر جاؤ اور نیا 5G والا فون اپنا بناؤ. یہی نہیں, فل پیمنٹ پر پاؤ ساتھ میں فری ڈیٹا بنڈلز, ہینڈ سیٹ انشورنس اور بہت کچھ. تو پھر فون ہو تو 5G والا, جاز 5G.
0: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ. جہاں خواب وہاں HBL.
12: جہاں پانچ دوست مل جائیں وہی لائف ہے. اور ایسے ہی اسپیشل پانچ کے لیے جاز وی فائیو شیئرنگ پیکجز. پانچ دوست ایک پیکج اور ڈھیر سارے ڈیٹا, منٹس اور SMS کی شیئرنگ. اپنی پسند کی وی فائیو آفر چوز کرنے کے لیے ڈائل کرو *400# یا سبسکرائب کرو سموس ایپ سے. جاز 5G.
13: نیپال فیملی مکسچر کے ساتھ ہر سفر خاص. عمرہ لکھیں 02111822725 پر واٹس ایپ کریں, پیک کے اندر موجود کوڈ بتائیں اور لکی ڈرا میں شامل ہو جائیں. نیپال فیملی مکسچر لائیں, عمرہ پر جائیں.
14: کمیٹی چلانا بھی ایک الگ ہی ٹینشن ہے. کسی کا کیش نہیں ہے تو کسی کا کل بھیجتا ہوں والا ایکسکیوز, اور کسی کو ریمائنڈر پر ریمائنڈر چاہیے. ان ایکسکیوزز سے بچنے کے لیے جیز کیش ایپ سے کمیٹی کو ڈیجیٹل بناؤ اور ابھی اپنی کمیٹی سٹارٹ کرو, کیونکہ آپ کی آسانی کے لیے جیز کیش ہے نا.
4: 11.99% 11.99%.
5: ओ भाई क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट. सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए.
6: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो. तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन. ये ऑफर महदूद मुद्दत के लिए है. शराइत ज़वाबित लागू है.
4: 11.99%.
15: سب مڑ مڑ کے دیکھ رہے ہیں.
16: Of course, it's the all new Hyundai Palisade Hybrid. Grand, bold and hard to miss.
17: باہر سے تو گرانڈ ہے, اندر بھی پریمیم فیل آ رہی ہے. और स्पेस भी काफी है.
18: एग्जैक्टली. Palisade Calligraphy इज अ ट्रू 7-seater विद 3 यूजेबल रोज, कैप्टन सीट्स एंड अ ड्यूल पेन सनरूफ फॉर अ प्रीमियम एक्सपीरियंस.
17: अच्छी है पर मुझे तो 8-seater चाहिए थी.
18: जी बेगम साहिबा, आपके लिए Palisade स्मार्ट ऑर्डर कर देता हूँ. इसमें 8 seats का ऑप्शन है.
17: यानी फैमिली के लिए भी परफेक्ट और नो कॉम्प्रोमाइज ऑन लुक्स. अब समझ आया सब क्यों देख रहे थे.
18: एक्सपीरियंस द ऑल न्यू Hyundai Palisade हाइब्रिड एट योर nearest Hyundai डीलरशिप. प्रीमियम हैज इट्स शेप.
19: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग. स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन विच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर. वी मेक लर्निंग फन फ्रॉम प्राइमरी ईयर्स एजुकेशन थ्रू स्टीम अप्रोच, ताकि आपका बच्चा डेवलप कर सके स्ट्रॉन्ग साइंस, टेक्नोलॉजी, इंजीनियरिंग, आर्ट एंड मैथमेटिक्स स्किल्स. एडमिशन्स ओपन. फॉर मोर डिटेल्स कॉल नाउ एट 03111117837.
20: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय HBL फ्रीडम अकाउंट. जहां ख्वाब वहां HBL.
21: एंड सर सब नाइट्रो फॉल्स को लगा और जीत ताजा.
22: एंड फिनिक्स लगा और भूल जा. फिनिक्स लगा और भूल जा.
23: एंड वी आर टेली हेल्थ पर डॉक्टर से ऑनलाइन मशवरा करें या करीबी सरकारी सेहत मरकज पर जाएं.
24: एंड तबाल फैमिली मिक्सचर लाएं, उमराह पर जाएं.
25: Like us on facebook.com/FM247365.
26: FM247365. FM100.
27: 31 साल FM100. आपकी आवाज. अस्सलामु अलैकुम पाकिस्तान.
28: अस्सलामु अलैकुम पाकिस्तान. पाकिस्तान.

0: 9 PM. This time check is brought to you by HPL Zari Banking ke paas hai. Poultry farm, fish farm, sarayalat aur maveshiyon ke liye bhi karze ki aasan sahulat. This program was brought to you by HPL Zari Banking ke paas hai. Poultry farm, fish farm, sarayalat aur maveshiyon ke liye bhi karze ki aasan sahulat.
1: And purani gaadi chhodo, nayi gaadi ka khwab pura karne chalo. Kareebi HPL branch chalo ya apply karo online.
2: फोन अपग्रेड करने का सोच रहे हो तो सुनो, फोन हो तो 5G वाला मिलेगा कैसे? बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ। यही नहीं, फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स, हैंडसेट इंश्योरेंस और बहुत कुछ। तो फिर फोन हो तो 5G वाला जैज 5G।
3: सब मुड़ मुड़ के देख रहे हैं।
4: Of course, it's the all-new Hyundai Palisade Hybrid. Grand, bold and hard to miss.
5: बाहर से तो ग्रैंड है, अंदर भी प्रीमियम फील आ रही है और स्पेस भी काफी है।
4: Exactly. Palisade Calligraphy is a true 7-seater with 3 usable rows, captain seats and a dual-pane sunroof for a premium experience.
5: अच्छी है, पर मुझे तो 8-seater चाहिए थी।
4: जी बेगम साहिबा, आपके लिए Palisade Smart ऑर्डर कर देता हूँ। इसमें 8 सीट्स का ऑप्शन है।
5: यानी फैमिली के लिए भी परफेक्ट और नो कॉम्प्रोमाइज ऑन लुक्स। अब समझ आया सब क्यों देख रहे थे।
4: एक्सपीरियंस द ऑल न्यू Hyundai Palisade Hybrid एट योर नियरेस्ट Hyundai डीलरशिप। प्रीमियम हैज इट्स शेप।
6: जहाँ 5 दोस्त मिल जाएं, वही लाइफ है। और ऐसे ही स्पेशल 5 के लिए जैज V5 शेयरिंग पैकेजेस। 5 दोस्त, एक पैकेज और ढेर सारे डेटा, मिनट्स और SMS की शेयरिंग। अपनी पसंद की V5 ऑफर चूज करने के लिए डायल करो *400# या सब्सक्राइब करो सिमोस ऐप से। जैज 5G।
7: Kapal Family Mixture ke saath har safar khas. Umrah likhe 02111182725 par WhatsApp karein. Pack ke andar maujood code bataein aur lucky draw mein shamil ho jaein. Kapal Family Mixture laein, umrah par jaein.
0: This program is brought to you by
8: Shaukat Khanum, Karachi ki takmeer.
9: Bain al-aqwami safar par rawana hone wale mutawajjo hoon. ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کریں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات درآمد ہوئی تو قانوناً اس جرم کی ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
10: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
11: قدرت کا نظام توازن پر قائم ہے۔
12: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔
13: گھر کے افراد اور آمدن میں توازن
14: ہماری ذمہ داری ہے۔
15: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
10: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
16: FM 24/7 365
17: 31 years of memory, milestone and moments. FM 100 Pakistan. It's a legacy.
18: Assalamu alaikum, Pakistan. Let's celebrate the journey.